0: وزیراعظم نریندر مودی کی قیادت میں حکومت نے قلت کا ازالہ کیا، مواقع بڑھائے اور ورک کلچر میں یکسر تبدیلی پیدا کی۔ انہوں نے کہا کہ حکومت ریفارم، پرفارم، ٹرانسفارم کی پالیسی کے ذریعے وکست بھارت کی مضبوط بنیاد قائم کر رہی ہے۔ سرکار نے بڑے پیمانے پر پائریسی کی اطلاعات سامنے آنے پر ٹیلی گرام ایپ کو نوٹس جاری کیا ہے۔ سرکاری ذرائع کے مطابق سرکار نے ٹیلی گرام کو ہدایت دی ہے کہ چوری چھپے حاصل کی گئی فلموں اور اوور دی ٹاپ او ٹی ٹی پروگراموں کے خلاف بلا تاخیر اقدامات کیے جائیں۔ ذرائع نے مزید بتایا کہ مذکورہ پلیٹ فارم سے کہا گیا ہے کہ وہ 15 دن کے اندر اندر کارروائی رپورٹ پیش کرے۔ انڈونیشیا کے صدر کی دعوت پر وزیراعظم نریندر مودی اس ماہ کی 6 سے 8 تاریخ تک انڈونیشیا کا دورہ کریں گے۔ وزیراعظم مودی کا انڈونیشیا کا یہ چوتھا اور مئی 2018 میں بھارت انڈونیشیا تعلقات کو جامع کلیدی شراکت داری تک وسعت دیے جانے کے بعد پہلا دورہ ہوگا۔ مزید تفصیل ہمارے نامہ نگار سے۔
1: اپنے دورے کے دوران وزیراعظم مودی انڈونیشیا کے صدر کے ساتھ باہمی بات چیت کریں گے، جس میں کلیدی شراکت داری کے تحت اہم شعبوں میں پیش رفت کا جائزہ لیا جائے گا۔ جکارتا میں وزیراعظم کا وہاں آباد بھارتی برادری کے ایک بڑے اجتماع سے خطاب کا بھی پروگرام ہے۔ انڈونیشیا میں بھارتی برادری وزیراعظم کے دورے کی منتظر ہے۔ جکارتا میں انڈیا کلب کے صدر سدھارتھ تپاڑیا نے آکاشوانی سے بات کرتے ہوئے بھارت اور انڈونیشیا کے درمیان مضبوط دوستی کو اجاگر کیا۔ انہوں نے کہا کہ اس اعلی سطحی رابطے سے یہ بات نمایاں ہوتی ہے کہ دونوں ممالک ایک دوسرے کو خاص اہمیت دیتے ہیں۔ انہوں نے اس بات پر پر امیدی کا اظہار کیا کہ دونوں ممالک بنیادی ڈھانچے، تجارت، دفاع، زراعت، قدرتی وسائل اور دیگر شعبوں میں اشتراک کو مزید مستحکم کریں گے۔ جکارتا سے سندیپن داس گپتا کی رپورٹ کے ساتھ اردو خبروں کے لیے ارجمند علی خان۔
0: وزیر اعظم نریندر مودی نے امریکہ کے 250ویں یوم آزادی پر صدر ڈونالڈ ٹرمپ اور وہاں کے عوام کو مبارکباد دی ہے۔ جناب مودی نے اپنے پیغام میں کہا کہ بھارت اور امریکہ کے تعلقات کلیدی ساجیداری سے آگے بڑھ کر ہیں، جو جمہوریت، قانون کی امیداری اور اپنے عوام کی لامحدود صلاحیت کے مشترکہ اعتماد پر مبنی ہے۔ صنعتی ماہرین نے کہا ہے کہ ایتھنول کی آمیزش کا پروگرام راتوں رات متعارف نہیں کیا گیا، بلکہ یہ ایک سوچا سمجھا، مرحلے وار اور سائنس پر مبنی عمل ہے۔ نئی دلی میں ایک پریس کانفرنس سے خطاب کرتے ہوئے انجینئرز انڈیا لمیٹڈ کی سابق چیئرمین اور مینیجنگ ڈائریکٹر ورتیکا شکلا نے کہا کہ ایتھنول کی آمیزش کا پروگرام 2018 میں سلسلے وار تبادلہ خیال اور متعلقہ فریقوں کے صلاح و مشورے کے لیے لوگوں کے سامنے رکھا گیا۔ مہاراشٹر کے مختلف حصوں میں شدید بارش کا سلسلہ جاری ہے، جس سے ریاست بھر میں معمولات زندگی متاثر ہیں۔ ممبئی اور اس کے مضافاتی علاقوں میں موسلادھار بارش ہوئی، جس سے ممبئی، تھانے اور پالگھر میں اسکولوں کو بند کرنا پڑا۔ پالگھر ضلع کے حصوں سے سیلاب کسی صورتحال کی خبر ہے، جس سے سڑک اور ریل ٹریفک متاثر ہوا ہے۔ رائے گڑھ میں اہم دریاؤں میں پانی کی سطح بڑھ گئی ہے۔ مسلسل بارش سے کولہاپور میں پنچ گنگا اور دیگر دریاؤں میں بھی پانی کی سطح میں اضافہ ہوا ہے۔ ایران کے سابق رہبر اعلی آیت اللہ سید علی خامنائی کی 6 روزہ سرکاری آخری رسومات کا سلسلہ آج سے تہران میں شروع ہو گیا۔ اس میں ہزاروں سوگوار شرکت کر رہے ہیں اور ایران کے مرحوم رہنما کو خراج عقیدت پیش کر رہے ہیں۔ مردوں کے کرکٹ میں مینچسٹر کے اولڈ ٹریفورڈ میں دوسرے T20 بین الاقوامی کرکٹ میچ میں بھارت نے انگلینڈ کی جیت کے لیے 191 رن کا نشانہ رکھا ہے۔ اب سے کچھ دیر پہلے تک انگلینڈ نے 5 اوورز میں 3 وکٹ پر 52 رن بنا لیے تھے۔ اس سے قبل ٹاس جیت کر پہلے بلے بازی کا فیصلہ کرتے ہوئے بھارت نے مقررہ 20 اوورز میں 7 وکٹ کے نقصان پر 190 رن بنائے۔ اس سے پہلے ویبھو سوریاونشی بھارت کے لیے اپنا پہلا بین الاقوامی میچ کھیلنے والے سب سے کم عمر کھلاڑی بن گئے۔ ویبھو نے 15 سال اور 99 دن کی عمر میں اپنا پہلا میچ کھیلا۔ اور آخر میں خاص خبریں ایک بار پھر سن لیجئے۔ وزیراعظم نریندر مودی نے آج گجرات کے سانند میں سی جی سیمی کے آؤٹ سورسڈ سیمی کنڈکٹر اسمبلی اور ٹیسٹ پلانٹ کا افتتاح کیا، تاکہ چپ مینوفیکچرنگ ایکو نظام کو مستحکم بنایا جا سکے۔ وزیراعظم نے کہا ہے کہ بھارت نے بروقت فیصلوں، مؤثر سفارتکاری اور قومی وسائل کے محتاط بندوبست کے ذریعے مغربی ایشیا بحران پر کامیابی کے ساتھ عبور حاصل کیا۔ پارلیمنٹ کا مانسون اجلاس اس مہینے کی 20 تاریخ سے لے کر 13 اگست تک ہوگا۔ مہاراشٹر کے حصوں میں موسلادھار بارش ہونے سے روزمرہ کی زندگی متاثر ہوئی ہے۔ اور مردوں کے کرکٹ میں مینچسٹر میں بھارت نے دوسرے T20 میچ میں انگلینڈ کے سامنے 191 رن کا نشانہ رکھا۔ ویبھو سوریاونشی بین الاقوامی کرکٹ میں قدم رکھنے والے سب سے کم عمر کھلاڑی بن گئے ہیں۔ اس کے ساتھ ہی خبروں کا یہ بلیٹن ختم ہوا۔
2: یہ आकाशवाणी दिल्ली है। कृपया हमारे अगले कार्यक्रम की प्रतीक्षा कीजिए। ये आकाशवाणी है।
3: नमस्कार, आकाशवाणी की अखिल भारतीय साहित्यिक पत्रिका साहित्य भारती में आपका स्वागत है। नमस्कार, सावन अगर हकीकत है तो आषाढ़ एक कल्पना, ऐसी कल्पना जिसमें भरे होते हैं खुशी के रंग, झीनी बहार, गर्म हवाओं के बीच हल्की सी फुहरन, जैसे तस्वीर खिंचवाने के बाद उसे देखने की त्वरित ललक होती है या कपड़े सिलवाने के बाद उन्हें पहनने की, ठीक वैसे ही आषाढ़ में धरती खुद को आकाश के आईने में निहारने को आतुर रहती है, खूब सजना संवरना चाहती है, बादलों और हवाओं को हरी ओढ़नी सिलने को दे आती है, खूब बतलाना और जतलाना चाहती है, सिद्ध करना चाहती है अपने होने और जग की सार्थकता को। आकाश और धरा के बीच जो रिक्त है, जो दूरी है, उसे पास लाती है, उसे मिलाती है, उसे बुलाती है ये बरखा। सही मायने में ये बरखा ही सार है, आधार है इस संसार सागर का, जीव जगत के अस्तित्व का। बरखा है तो ये कहानी है, बरखा है तो ये रवानी है, कोई इसमें बहुत ज्यादा डूब जाता है तो कोई सारा का सारा प्यासा रह जाता है। बरखा खुले में मैदानों में होती है, मगर घर की बहुत सी खिड़कियों से प्यास झांकती रह जाती है। बशीर बद्र का एक शेर साया से याद आ रहा है, जिस बादल की आस में जूड़े खोल दिए सुहागन ने, वो पर्वत से सिर टकरा कर बरस गया सहराओं में। सुनते हैं रूपक, मेघ, मन और मालवा।
4: प्रकृति की लय में आषाढ़ का एक दिन। महाकवि कालिदास ने अपने महाकाव्य मेघदूत में लिखा है, आषाढ़स्य प्रथम दिवसे मेघमाश्लिष्ट शानुं वप्रक्रीड़ा परिणत गज प्रेक्षणीयं ददर्श। यानी आषाढ़ के पहले दिन जब यक्ष ने पर्वत के शिखर पर झुके हुए मेघ को देखा तो उसे ऐसा लगा कि एक हाथी क्रीड़ा में मगन हो टीले से मिट्टी खोद रहा है। तो यक्ष अपनी पत्नी यक्षिणी की स्मृति में व्याकुल हो उठता है और मेघ को ही अपना संदेश वाहक बनाने का निश्चय करता है। कालिदास की ही रचना मेघदूत से प्रेरित होकर मोहन राकेश ने आषाढ़ का एक दिन नामक नाटक लिखा। ये कालजयी कृति आधुनिक हिंदी नाटक की आधारशिला मानी जाती है। आषाढ़ का पहला दिन भारतीय काव्य परंपरा में केवल ऋतु परिवर्तन का संकेत नहीं है, वे मन का भी समय है। उमड़ते मेघ, आकाश में फैलती घटाएं और वर्षा की पहली आहट, भारतीय साहित्य में सदियों से प्रेम, प्रतीक्षा, स्मृति और विरह के प्रतीक रहे हैं। कालिदास ने मेघदूत में मेघ को संदेश वाहक बनाया था, ऐसा दूत जो दूरियों को जोड़ता है और स्मृतियों को जीवित रखता है। आधुनिक हिंदी साहित्य में यही प्रकृति बोध एक नए रूप में मोहन राकेश के नाटक आषाढ़ का एक दिन में दिखाई देता है। इस नाटक में प्रेम, विरह, सृजन और जीवन दृष्टि का संवाद है। प्रकृति है जो पात्रों की मन स्थितियों के साथ चलती है और मालवा का परिवेश है जो पूरे नाटक को संवेदनात्मक धरातल देता है। भारतीय साहित्य में आषाढ़ का महीना विशेष महत्व रखता है। ये केवल वर्षा का आरंभ नहीं बल्कि प्रतीक्षा, स्मृति, प्रेम और विरह का काल भी है। संस्कृत से लेकर हिंदी तक की काव्य परंपरा में आषाढ़ और मेघ मनुष्य की भावनाओं के वाहक रहे हैं। नाटक की शुरुआत ही आषाढ़ का पहला दिन और मूसलाधार वर्षा के साथ होती है। भारी वर्षा में मल्लिका कालिदास के साथ वर्षा विहार कर गीले वस्त्रों में कांपती सिमटती हुई लौटती है और अपनी माँ से कहती है,
5: आषाढ़ का पहला दिन और ऐसी वर्षा माँ, ऐसी धारासार वर्षा, दूर दूर तक की उपत्यकाएं भीग गईं और मैं भी तो देखो ना माँ कैसे भीग गई हूँ।
4: मल्लिका को भीगने का तनिक भी दुख नहीं होता। वो कहती है, अगर मैं नहीं भीगती तो इस सुख से वंचित रह जाती। वो उस सौंदर्य का वर्णन करती है जो उसकी स्मृति में स्थायी रह जाता है और यहाँ प्रकृति उसके मन की अनुभूति बन जाती है। मल्लिका कहती है,
5: मैं जीवन में पहली बार समझ पाई कि क्यों कोई पर्वत शिखरों को सहलाती मेघ मालाओं में खो जाता है, क्यों किसी को अपने तन मन की अपेक्षा आकाश में बनते मिटते चित्रों का इतना मोह रहता है।
4: मल्लिका केवल कालिदास से प्रेम ही नहीं करती, वह उनके भीतर के कवि को भी पहचानती है। इसीलिए जब उज्जैनी से कालिदास को राजकवि बनने का निमंत्रण मिलता है तो एक बड़ा द्वंद सामने आता है। कालिदास का मन तैयार नहीं होता। उन्हें लगता है कि इस गांव, इन पर्वतों, इन मेघों और मल्लिका से दूर होकर कहीं उनका रचनात्मक स्रोत सूख न जाए। मालवा की प्रकृति, आत्मीय परिवेश और मल्लिका, यही तो कालिदास की रचनात्मकता का आधार है। लेकिन मल्लिका अपने प्रेम को बंधन नहीं बनने देती। वह अपने व्यक्तिगत सुख से अधिक कालिदास की रचनात्मक यात्रा को महत्व देती है। वह उन्हें समझाती है कि उन्हें उज्जैनी अवश्य जाना चाहिए। जब कालिदास कहते हैं,
6: फिर एक बार सोचो मल्लिका, प्रश्न सम्मान और राजाश्रय स्वीकार करने का ही नहीं है, उससे कहीं बड़ा प्रश्न मेरे सामने है।
5: और वो प्रश्न मैं हूँ, हूँ ना?
6: तुम पूरी तरह नहीं समझ रही हो मल्लिका, प्रश्न तुम्हारे घेरने का नहीं है। मैं अनुभव करता हूँ ये ग्राम प्रांतर मेरी वास्तविक भूमि है। मैं कई सूत्रों से इस भूमि से जुड़ा हूँ, उन सूत्रों में तुम हो, ये आकाश और ये मेघ है, यहाँ की हरियाली है, हरिणों के बच्चे हैं, पशुपाल हैं। यहाँ से जाकर मैं अपनी भूमि से उखड़ जाऊंगा।
5: विश्वास करो, तुम यहाँ से जाकर भी यहाँ से अलग नहीं होगे। यहाँ की वायु, यहाँ के मेघ और यहाँ के हरिन सब तुम्हारे साथ जाएंगे और मैं भी तुमसे दूर नहीं होंगी। जब कभी तुम्हारे निकट होना चाहूंगी, पर्वत शिखर पर चली जाऊंगी और उड़ते हुए मेघों से घिर जाया करूंगी।
4: कालिदास उज्जैनी पहुँचते हैं, वहाँ उन्हें यश मिलता है, प्रतिष्ठा मिलती है, वैभव प्राप्त होता है, उनका व्यक्तित्व विस्तार पाता है और उनकी पहचान दूर दूर तक स्थापित होती है। लेकिन इसी यात्रा के साथ एक दूसरा परिवर्तन भी घटित होने लगता है। वे धीरे धीरे उस भाव भूमि से दूर होते जाते हैं जहां उनकी सृजनात्मक चेतना ने जन्म लिया था। जिस प्रकृति ने उन्हें संवेदना दी, जिन आत्मीय संबंधों ने उनकी कल्पना को आकार दिया और जिस सहज परिवेश ने उनके भीतर के कवि को जन्म दिया था, वही संसार अब उनसे छूटने लगता है। नाटक का अंतिम भाग इसी गहरी विडंबना को उजागर करता है कि मनुष्य जीवन में उपलब्धियां तो अर्जित कर लेता है, पर कई बार उसी प्रक्रिया में वह उन स्रोतों से दूर हो जाता है जिन्होंने उसके व्यक्तित्व को निर्मित किया था। उल्लेखनीय है कि नाटक की शुरुआत भी आषाढ़ की वर्षा से होती है और अंत भी वर्षा के ही वातावरण में घटित होता है। किंतु जहां आरंभ की वर्षा में उल्लास, प्रेम और संभावनाएं हैं, वहीं अंत की वर्षा में समय, दूरी और जीवन की अनकही रिक्तता का बोध है। इसीलिए आषाढ़ का एक